0: すごく楽しかったです。
1: ボートマザーや。
0: 写真をたくさん撮りました。
1: ボートサリティスギレンケチン。
0: それからお蕎麦も食べました。
1: イスケラワソバヌードルズビカエ。
0: とても美味しかったです。
1: ボートマゼダーテ。
2: ハルさんケヘティンヘン。
3: そうですか。
1: あっちゃ。
3: よかったですね。
1: ボートチバーテ。
2: ミヤバジャリレクティヘ。
0: 長野の人はとても親切でした。
1: 長野ケロークボートハムダーテ。
2: タムケヘティヘ。
4: 楽しい旅行でしたね。
1: पुरलुत सफर था ना
2: लगता है उसका नागानो का सफर बहुत अच्छा था मेरा तो दिल कर रहा है कि मैं भी नागानो जाऊं
1: छुट्टियों में जरूर जाएं लेकिन फिलहाल सामेइन को आज का मकालमा एक बार फिर सुनवाते हैं
3: ओ काएरी नासाई नागानो वा दोउ देशिता का
0: すごく楽しかったです写真をたくさん撮りましたそれからお蕎麦も食べましたとても美味しかったです
3: そうですか良かったですね
0: 長野の人はとても親切でした。
4: 楽しい旅行でしたね。
2: आज के सबक का कलीदी जुमला है बहुत मजा आया
0: すごく楽しかったです。
2: अगर आप इसे याद कर लें तो इसकी मदद से अपने किसी तजुर्बे के बारे में तासुरात बता सकते हैं।
1: すごく के मायनी है वाकई यह बहुत ज्यादा और楽しかったです यानी मजा आया。آج کا نقطہ ماضی کے کسی تجربے کے بارے میں تاثرات کے اظہار سے متعلق ہے یہ تو آپ کو یاد ہی ہوگا کہ فعل کا صیغہ ماضی بنانے کے لیے اس کے آخری مس کو مشتہ میں تبدیل کیا جاتا ہے اس میں صفت یا اسم کا ماضی کا صیغہ اس طرح بنایا جاتا ہے سب سے پہلے ای اسم صفت کو دیکھتے ہیں یہ وہ اسم صفت ہوتے ہیں جن کا اختتام ای پر ہوتا ہے مثلا تانوشی یعنی مزہ آ رہا ہے اس کا ماضی کا صیغہ بنانے کے لیے اس کے آخری ای کو ہٹا کر کتا لگایا جائے گا چنانچہ تانوشی دس کا ماضی کا صیغہ ہوگا تانوشکتا دس یعنی مزہ آیا
2: تو سامعین سنیے اور دہرائیے خیال رکھیے کہ کتا کے تلفظ میں کا اور تا کے درمیان ہلکا سا وقفہ ہے
5: تانوشکتا دس سگوکو تانوشکتا دس
1: آج کے مکالمے میں ایک اور مثال اوشکتا دس ہے جو اوئشی دس یعنی مزیدار ہے کا ماضی کا صیغہ ہے اسی طرح یوکتا دس ہے جو ای دس یعنی اچھا ہے کا ماضی کا صیغہ ہے
2: ای کا صیغہ ماضی یوکتا عام طریقہ کار سے ہٹ کر ہے ایسا ہی ہے نا
1: جی ہاں اسے اسی طرح یاد کر لینا بہتر ہوگا نہ اس میں صفت اور اسم کا ماضی کا صیغہ بنانے کے لیے دس کو بدل کر دشتا کرنا ہوگا
2: نہ اس میں صفت کے بارے میں پہلے بھی ذکر ہو چکا ہے
1: جی ہاں یہ اسم صفت اگر اسم سے پہلے آئے یعنی اسم کی تشریح کرے تو اس کے آخر میں اضافی نا لگتا ہے مثلا شنسٹس یعنی ہمدرد کسی اسم سے پہلے شنسٹس نا ہو جائے گا جملے میں اکیلا استعمال ہونے کی صورت میں یہ شنسٹس دس ہوگا شنسٹس دس کا ماضی کا جملہ بنانے کے لیے آخری دس کو دشتا کرنا ہوگا چنانچہ یہ بنے گا شنسٹس دشتا اگر جملے میں دس سے پہلے اسم ہے جیسا کہ تانوشی ریوکو دس تو اس کے لیے بھی یہی طریقہ کار ہوگا چنانچہ اس کا ماضی کا صیغہ ہوگا تانوشی ریوکو دشتا
2: اور اب سفر کے تاثرات سے متعلق ایک مکالمہ سنیے
4: اوساکا وا دو دیشتا کا
6: یوکاتا دس توتیمو نیگیاکا دیشتا
1: اور اب مکالمے کی تشریح
4: اوساکا وا دو دیشتا کا
2: اوساکا کیسا تھا
1: اوساکا مغربی جاپان کا ایک بڑا شہر ہے دو دیشتا کا کے معنی ہے کیسا تھا اس میں دو یعنی کیسا کے بعد چونکہ دیشتا آیا ہے تو آپ یہ جان سکتے ہیں کہ یہ ماضی کے تجربے کی بات ہے
6: یوکاتا دس
2: اچھا تھا
1: یوکاتا یہ ای اس میں صفت ای یعنی اچھا کا ماضی کا صیغہ ہے
6: توتیمو نیگیا کا دشتا
2: بہت پر رونق تھا
1: توتیمو کے معنی ہے بہت اور نیگیا کا دشتا نہ اس میں صفت نیگیا کا نہ یعنی پر رونق کا ماضی کا صیغہ ہے
2: تو سامعین مکالمہ ایک بار پھر سنیے اور جواب دہرائیے
5: اوساکا وا دو دشتا کا よかったです。とてもにぎやかでした。
1: اب آپ اپنے تاثرات بیان کرنے کی مشق کریں آپ سفر سے واپس آئے ہیں اور کسی کو بتانا چاہتے ہیں کہ سفر شاندار تھا شاندار ایک ای اس میں صفت ہے
5: سبراشی سبراشی
1: تو سامعین کوشش کریں
6: سبراشکتا دس素晴らしかったです。
2: उम्मीद है आपने दुरुस्त जुमला बना लिया होगा।
1: और अब इजाफी मालूमात का कॉर्नर। आज का लफ्ज मकालमे में हारूसान ने इस्तेमाल किया है, इसे इसी तरह याद कर लें।
3: ओकायरी नासाई।
1: ओकायरी नासाई यानी दोबारा खुश आमदेद। कहीं बाहर से वापस आने वाले फर्द से कहा जाता है। अफराद खाना या बेतकल्लुफ दोस्त इसे मुख्तसर करके सिर्फ ओकायरी भी कह सकते हैं, जबकि होटल का अमला वगैरह बाहर से वापस आने वाले मेहमान को ज्यादा शायस्तगी के साथ ओकायरी नासाई मा से कहेगा।
2: अब इसे मुख्तलिफ अफराद की आवाज़ में सुनिए।
7: ओकायरी नासाई।
8: ओकायरी नासाई।
9: ओकायरी नासाई।
1: और अब आज का मकालमा एक बार फिर सुनते हैं। उस हिस्से पर खुसूसी ध्यान दें जिसमें मियां सफर के बारे में अपने तासुरात बयान करती है।
3: ओकायरी नासाई। नागानो वा दो देशिता का?
0: सुगोकु तानोशिकत्ता देस। शाशिन ओ ताकुसान तोरिमाशिता। सोरे करा ओसोबा मो तबेमाशिता। तोतेमो ओइशिकत्ता देस।
3: सो देस का? योकत्ता देस ने।
0: नागानो नो हितो वा तोतेमो शिनसेत्सु देशिता।
4: तानोशी ल्योकोउ देशिता ने।
5: मिया नो ट्रैवल गाइड।
2: अब मियाँ का सफरी हिदायतनामा। मियाँ ने नागानो का सफ़र किया था, जो शिनकानसन बुलेट ट्रेन के जरिए टोक्यो से 1.5 घंटे की मुसाफत पर है। इस मुनासबत से जापान की बुलेट ट्रेनों के बारे में कुछ मालूमात पेश हैं।
1: हीरा, जापान आकर आपने शिनकानसन में सफर तो किया ही होगा।
2: जी, कई बार किया है। शिनकानसन की कई लाइनें हैं जो मुल्क के मुख्तलिफ इलाकों को जाती हैं। एक लाइन पर कई अकसाम की ट्रेनें चलती हैं, जिनके नाम भी अलग अलग हैं और डब्बों की साख्त भी।
1: शिनकानसन बुलेट ट्रेन इस्तेमाल करने की सूरत में मुख्तलिफ इलाकों का सफर आसान हो जाता है। टोक्यो स्टेशन से अक्सर बड़े शहरों तक के सफर में बहुत कम वक्त लगता है। मिसाल के तौर पर टोक्यो से क्योटो तक का 500 किलोमीटर का सफर 2 घंटे से कुछ ज्यादा वक्त में मुमकिन है।
2: मुसाफिर खिड़कियों से बाहर का नजारा करते हैं या फिर बेंतो यानी खाने के डब्बों से लुत्फ़अंदोज़ होते हैं।
1: कई मुसाफिर किताब पढ़ते हुए वक्त गुजारते हैं, जबकि कुछ ऊँगते हुए भी नजर आते हैं। डिब्बे पुरसकून और साफ सुथरे होने के बाद सफर नहायत खुशगवार होता है।
2: जी, और यकीनन आरामदेह भी।